0: बहुत खुशी के साथ पूरे आकाशवाणी परिवार को बधाई देता हूं। 90 साल आपने पूरा किया है, 90 साल पूरा होने पर मेरे शुभकामनाएं हैं। पूरा देश आकाशवाणी के साथ जुड़ा हुआ है, आकाशवाणी के माध्यम से हमारा भारत एक भारत श्रेष्ठ भारत रहे, मेरा यह शुभकामना।
1: सरकार ने भारत संचार निगम लिमिटेड BSNL से कथित रूप से जारी उस अधिसूचना का खंडन किया है जिसमें दावा किया गया है कि भारतीय दूरसंचार नियामक प्राधिकरण ने ग्राहकों की KYC निलंबित कर दी है और सिम कार्ड 24 घंटे में ब्लॉक कर दिया जाएगा। पत्र सूचना कार्यालय ने इस दावे को फर्जी बताया और कहा कि BSNL ने सिम KYC से संबंधित कोई सूचना जारी नहीं की है। अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप ने इसराइल के प्रधानमंत्री बेंजामिन नेतन्याहू से ईरान के मिसाइल हमले पर जवाबी कार्रवाई न करने का आग्रह किया है। श्री ट्रंप ने कहा कि इससे शांति समझौते तक पहुंचने के प्रयासों में बाधा आ सकती है। उन्होंने ईरान से फिर वार्ता शुरू करने का आग्रह किया है। भारतीय शेयर बाजार के मुख्य सूचकांक निफ्टी और सेंसेक्स में आज दोपहर के कारोबार में लगभग 0.6% की गिरावट आई। सेंसेक्स 434 अंक गिरकर 73,809 पर कारोबार कर रहा था। इसके साथ ही ये समाचार बुलेटिन समाप्त हुआ।
2: दिस इज आकाशवाणी, द न्यूज रेड बाय वल्सा विलियम्स। Prime Minister Narendra Modi today highlighted the government's 12-year journey of welfare for the poor. In a social media post, he said India has witnessed many transformations and at the core of these changes is Garib Kalyan. He said the government has always been inspired by Antyodaya and the effort has always been to ensure that the benefits of development reach those who were left behind for decades. The Prime Minister underlined that every initiative like Jan Dhan accounts, direct benefit transfer, Swachh Bharat, PM Awas Yojana, Jal Jeevan Mission and Ayushman Bharat has been driven by the objective of ensuring dignity and opportunity to people. He also said technology has played a vital role in ensuring a better quality of life for the poor. West Bengal is set to implement the Ayushman Bharat Pradhan Mantri Jan Arogya Yojana, marking a significant step towards expanding healthcare coverage in the state. The National Health Authority and Government of West Bengal will sign a Memorandum of Understanding in New Delhi today in the presence of Union Health Minister J.P. Nadda and West Bengal Chief Minister Shubhendu Adhikari. Under the Trinamool Congress regime, Ayushman Bharat Pradhan Mantri Jan Arogya Yojana was not implemented in the state. Trinamool Congress strongman Jahangir Khan was arrested early this morning by the West Bengal police. He was apprehended near the Nepal border. He was reportedly attempting to flee across the border when STF officials, acting on a secret tip-off, intercepted and detained him. The arrest comes in the wake of the Paltta Assembly re-election held on the 21st of last month. Just 48 hours before polling, Jahangir Khan dramatically withdrew from the contest, announcing at a press conference that he was stepping aside in support of a special development package promised by Chief Minister Shubhendu Adhikari. Despite his withdrawal, Khan's name remained on the ballot beside the Trinamool symbol and he finished fourth while the BJP candidate won the election. Jharkhand Chief Minister Hemant Soren suffered a major legal setback today after a special PMLA court rejected his discharge petition in a money laundering case linked to 8.86 acres of land in Ranchi's Batgai area. The court had earlier reserved its order after hearing arguments from both sides. While delivering its verdict, the court said there were sufficient grounds and materials on record to proceed with the case. It ruled that the accused could not be discharged at this stage and dismissed Soren's plea. In his discharge petition filed in December last year, Mr. Soren argued that the allegations were baseless. The Central Board of Secondary Education, CBSE, today said the application window for verification and re-evaluation for Class 12 examination 2026 remained fully functional during the 2nd to 7th of this month. During the period, more than 1,60,000 candidates successfully submitted requests for over 3,08,000 answer books. The system remained under continuous monitoring by dedicated cybersecurity teams throughout the operational period to prevent malicious traffic and cyber threats. It reminded that only those candidates who had applied for their scanned answer books during the preceding stage were eligible to avail the subsequent stage. Akashvani is celebrating the completion of its 90 years today. On this day in 1936, the Indian State Broadcasting Service was renamed All India Radio. Post-independence, All India Radio expanded rapidly, adopting the name Akashvani in 1956. Today, Akashvani operates through 591 stations across the country. Israel and Iran have traded fresh missile attacks on each other, triggering escalation in West Asia and jeopardizing the ceasefire. Iran's Islamic Revolutionary Guard Corps, IRGC, launched a fresh wave of strikes on key Israeli military installations. The IRGC Aerospace Force said the operation, named Operation Nasr, targeted core sectors of two of Israel's most important air bases, Nevatim and Tel Nof. According to media reports, the operation was carried out in direct retaliation for recent Israeli missile strikes that hit Iranian radar sites at three separate locations across the country. Benchmark domestic equity indices were trading around 0.6% lower during afternoon trade today. The Sensex fell 434 points to 73,809, while the Nifty dropped 145 points to 23,222 when reports last came in. And with that, we end this news bulletin.
3: اب آپ شائستہ بانوں سے علاقائی خبریں سنیے. مرکزی حکومت نے لکھنؤ میٹرولوجیکل سینٹر کو ریجنل میٹرولوجیکل سینٹر آر ایم سی تک بڑھانے کو منظوری دے دی ہے. اس سے لکھنؤ مرکز کو اتر پردیش اور اتراکھنڈ کا اختیار مل جائے گا. لکھنؤ میں مرکزی وزیر ڈاکٹر جتیندر سنگھ وزیر اعلی یوگی آدتیہ ناتھ کے ساتھ پروگرام میں موجود ہیں. پروگرام کو خطاب کرتے ہوئے مرکزی وزیر جتیندر سنگھ نے کہا کہ گزشتہ 12 برسوں میں جتنی ترقی وزیر اعظم کے دور اقتدار میں ہوئی ہے کبھی نہیں ہوئی ہے. انہوں نے بتایا کہ 2014 تک صرف 17 موسم راڈار تھے, اب 50 ہو گئے ہیں. آئندہ 2 برسوں میں 2 اور جڑ جائیں گے. انہوں نے کہا کہ آر ایم سی کا درجہ گنگا کے میدانی علاقوں تک زیادہ رسائی فراہم کرے گا. آر ایم سی کا عہدہ اتراکھنڈ کے میدانی علاقوں اور پہاڑی علاقوں میں موسم کی نگرانی, درست پیشن گوئی اور بر وقت قبل از وقت وارننگ خدمات کو مزید مضبوط کرے گا. اس سے بھاری بارش, گرج چمک, بجلی گرنے اور موسم سے متعلق دیگر واقعات کے لیے بہتر تیاری ممکن ہوگی. اتر پردیش پولیس کانسٹیبل کے براہ راست بھرتی 2025 کا تحریری امتحان آج سخت سیکیورٹی کے درمیان شروع ہوا. امتحان 8, 9 اور 10 جون 2026 کو ریاست کے تمام 75 اضلاع میں منعقد ہوگا. بھرتی کے عمل کے تحت 72,679 آسامیوں کے لیے 28,00,000 سے زائد امیدواروں نے درخواستیں دی ہیں. امتحان کے شفاف اور منصفانہ انعقاد کو یقینی بنانے کے لیے ریاست بھر میں 1,183 امتحان مراکز قائم کیے گئے ہیں. وزیر اعلی کی ہدایت کے مطابق امتحان میں شرکت کرنے والے امیدواروں کو اتر پردیش اسٹیٹ روڈ ٹرانسپورٹ کارپوریشن کی بسوں میں سفر کے دوران کرایوں میں 50% رعایت فراہم کی جا رہی ہے. امتحان روزانہ 2 مرحلوں میں لیا جائے گا. پہلا مرحلہ صبح 10 بجے سے دوپہر 12 بجے تک, جبکہ دوسرا مرحلہ دوپہر 3 بجے سے شام 5 بجے تک چلے گا. ریکروٹمنٹ بورڈ ڈائریکٹر جنرل ایس بی شیروڈکر نے کہا کہ درخواست دہندگان کی بڑی تعداد کو دیکھتے ہوئے ہر شفٹ میں تقریباً 4,81,000 امیدوار امتحان میں شرکت کریں گے. امتحان کے پرامن انعقاد کو یقینی بنانے کے لیے انتظامیہ, محکمہ پولیس اور ضلع حکام کی جانب سے وسیع پیمانے پر تیاریاں کی گئی ہیں. شفافیت کو یقینی بنانے کے لیے تمام امتحان مراکز کی کڑی نگرانی کی جا رہی ہے. سی سی ٹی وی نگرانی کے نظام نصب کیا گیا اور مراکز پر مستقل مجسٹریٹ, سپروائزرز اور پولیس اہلکار تعینات کیے گئے ہیں. وزیر اعلی یوگی آدتیہ ناتھ نے اپنے سوشل میڈیا پیغام میں امیدواروں کو نیک خواہشات دی ہیں. وزیراعلی یوگی آدتیہ ناتھ نے ریاست کے عوام کے نام پاتی میں لکھا کہ سناتن ثقافت میں فطرت میں موجود ہر جاندار چیز کو تخلیق کا اٹوٹ حصہ سمجھا جاتا ہے. انہوں نے کہا کہ حیاتیاتی تنوع کے تحفظ کی کوششیں اسی وقت کامیاب ہوگی جب عوامی شراکت بڑھے گی. سوشل میڈیا پوسٹ کے ذریعے ریاست کے باشندوں سے خطاب کرتے ہوئے وزیراعلی نے ان پر زور دیا کہ وہ فطرت کو نہ صرف سیاحوں کے طور پر بلکہ طالب علموں کے طور پر دریافت کریں, اپنے تجربات کو ولاگس اور مضامین کے ذریعے شیئر کریں. वज़ीर-ए-आला योगी आदित्यनाथ ने एक दीगर सोशल मीडिया पोस्ट में लिखा है कि वज़ीर-ए-आज़म की क़यादत में बेमिसाल 12 साल जिसमें हिंदुस्तान में लाखों महरूम खानदानों की जिंदगियों में इज्जत, सलामती और एतमाद की शानदार दास्तान है। उन्होंने लिखा कि तरक्की याफ्ता हिंदुस्तान की बुनियाद को मजबूत करने वाला यह 12 साल का सफर सिर्फ स्कीमों का सफर नहीं है बल्कि घरों का सफर है जहां पहली बार सहूलियात पहुंची। इन खानदानों का सफर है जिन्होंने पहली बार महसूस किया कि हुकूमत उनकी दहलीज पर पहुंच गई है। उन्होंने इन तारीखी 12 बरसों के लिए वज़ीर-ए-आज़म नरेंद्र मोदी का तहे दिल से शुक्रिया अदा किया। वज़ीर-ए-आला योगी आदित्यनाथ ने कल लखनऊ में उत्तर प्रदेश स्टार्टअप पॉलिसी 2026 की मुख्तलिफ निकात का जायजा लिया और जरूरी हिदायत जारी की। पेश है एक रिपोर्ट।
4: मुख्यमंत्री ने प्रदेश को देश का अग्रणी स्टार्टअप गंतव्य बनाने के लिए नई स्टार्टअप नीति 2026 तैयार करने के निर्देश दिए हैं। उन्होंने कहा है कि प्रदेश में स्टार्टअप्स को प्रारंभिक चरण से लेकर विस्तार और वैश्विक प्रतिस्पर्धा तक हर स्तर पर आवश्यक सहयोग उपलब्ध कराया जाए। नई नीति में भरण पोषण भत्ता, प्रोटोटाइप अनुदान, सीड कैपिटल सहायता तथा पेटेंट एवं गुणवत्ता प्रमाणन से जुड़े प्रोत्साहनों को और अधिक प्रभावी बनाया जाए। मुख्यमंत्री ने कहा कि महिला उद्यमियों, आर्थिक रूप से कमजोर वर्गों, दिव्यांगजन, ट्रांसजेंडर उद्यमियों तथा पूर्वांचल एवं बुंदेलखंड क्षेत्र के स्टार्टअप्स को विशेष प्रोत्साहन प्रदान करने के लिए भी उपयुक्त प्राविधान शामिल किए जाएं। समाचार कक्ष से विवेक सिंह।
3: मुल्क का काबिल एतमाद अवामी नशियाती इदारा ऑल इंडिया रेडियो आज अपना 90वीं सालगिरह मना रहा है। आज के दिन 1936 में इंडियन स्टेट ब्रॉडकास्ट सर्विस का नाम ऑल इंडिया रेडियो रखा गया। 1956 में ऑल इंडिया रेडियो का नाम बदलकर आकाशवाणी कर दिया गया। आकाशवाणी आज 591 रेडियो स्टेशन चलाता है। नशियात 23 जबानों और 146 बोलियों में नशर की जाती है। आकाशवाणी का नारा है अवाम की फलाह बहबूद के लिए, अवाम की खुशी के लिए, यानी बहुजन हिताय, बहुजन सुखाय। इसी के साथ आकाशवाणी लखनऊ से इलाकाई खबरें खत्म हुई। अगला बुलेटिन दोपहर 2 बजे FM पर नशर किया जाएगा।
5: मीडियम वेव 314.47 मीटर यानी 954 किलो हर्ट्ज पर। हम आकाशवाणी के नजीबाबाद केंद्र से बोल रहे हैं। दोपहर के 1:15 हुए हैं। प्रस्तुत है कार्यक्रम परिवार जगत।